0: उद्देश्य राखेको छ।
1: Dear listener, welcome to Hamra Choriharu, Our Daughters 2.0, where we celebrate the remarkable achievement of women from Hong Kong's ethnically diverse communities. These trailblazers have made meaningful contributions across fields like education, health, journalism, entrepreneurship, sports, and the fast-evolving world of artificial intelligence, AI. Through their real-life stories of struggle, resilience, and triumph, we uncover how they have shattered gender barriers and the stereotypes. This program inspires the next generations of girls to embrace confidence, courage, and vision. It champions equal opportunities, inclusion, and lasting positive change in our society. By amplifying these voices, we highlight the vital role of women's leadership and affirm the immense value, respect, and potential of every daughter in our community.
0: यस कार्यक्रमको मुख्य उद्देश्य हङकङमा रहेका अल्पसंख्यक समुदायका छोरी तथा महिलाहरूले विभिन्न क्षेत्रहरूमा पुर्याएको योगदानहरूलाई उजागर गर्नु हो। शिक्षा, स्वास्थ्य, पत्रकारिता, उद्यमशीलता, खेलकुददेखि आर्टिफिसियल इन्टेलिजेन्ससम्म सक्रिय महिलाहरूका वास्तविक र प्रेरणादायी कथा मार्फत उनीहरूको संघर्ष, क्षमता र उपलब्धिहरूलाई समाज सामु प्रस्तुत गर्दै लैङ्गिक भेदभाव र पूर्वाधारहरूलाई चुनौती दिनु यस कार्यक्रमको मूल लक्ष्य हो। साथै हाम्रा छोरीहरू आवर डॉटर्स 2.0 कार्यक्रमले नयाँ पुस्ताका छोरीहरूलाई आत्मविश्वासी बन्न प्रेरित गर्नुका साथै समान अवसर, समावेशी सोच र सकारात्मक परिवर्तनको सन्देश फैलाउने उद्देश्य राख्दछ। यस कार्यक्रम मार्फत महिला नेतृत्वको उजागर गर्दै समाजमा छोरीहरूको भूमिका, सम्मान र सम्भावना बारे चेतना अभिवृद्धि गर्नु पनि यसको मूल उद्देश्य हो।
2: Jemasi, namaste, daikaho. I am Rai Bezaldumi. Positive thought for this week. Life is a succession of lessons which must be lived to be understood. Thank you.
1: श्रोता मित्रहरू, कार्यक्रम हाम्रा छोरीहरू आवर डटर्स 2.0 को आजको पाँचौं श्रृंखलाको थिम रनिङ टुगेदर इम्पावरिङ कम्युनिटी थ्रु अल्ट्रा ट्रायल रहेको जानकारी गराउँदछौ। यही विषयलाई सुहाउँदो एक प्रेरणादायक व्यक्तित्व हाम्रो माझमा हुनुहुन्छ। उहाँ हुनुहुन्छ दिलु लिम्बू। दिलु लिम्बू एक नेपाली अल्ट्रा ट्रायल धाविका हुनुहुन्छ, जो हङकङमा बसेर अन्तर्राष्ट्रिय स्तरका ट्रायल दौड प्रतियोगिताहरूमा प्रतिस्पर्धा गर्दै आउनु भएको छ। विशेष गरी 100 किलोमिटर भन्दा लामो कठिन ट्रायल रेसहरूमा उहाँले आफ्नो सहनशक्ति, निरन्तरता र उत्कृष्ट प्रदर्शनका कारण राम्रो पहिचान बनाउन सफल हुनुभएको छ। दिलु लिम्बूज्यूको यात्राबाट हामीले धेरै महत्वपूर्ण कुराहरू सिक्न सक्छौ। उहाँको मेहनत, अनुशासन र निरन्तर प्रयासले देखाउँछ कि कठिन परिस्थितिमा पनि हार नमानी अघि बढे सफलता प्राप्त गर्न सकिन्छ। विशेष गरी लामो दूरीका ट्रायल रेसहरूमा उहाँले देखाउनु भएको सहनशक्ति र धैर्यले लक्ष्यप्रति प्रतिबद्ध हुनुपर्ने सन्देश पनि दिदछ। आउनुहोस्, उहाँसँग आज हाम्रो कार्यक्रम प्रस्तुता मेरिना राई र सत्याले गर्नुभएको विशेष कुराकानी अबको क्रममा प्रस्तुत गर्दछौ।
0: श्रोता साथीहरू, तपाईँहरूलाई धेरै धेरै स्वागत छ हाम्रा छोरीहरू आवर डटर्स 2.0 को आजको यो नौलो श्रृङ्खलामा। आजको हाम्रो टपिक रहेको छ ट्रेल ब्रेजर, दिलु लिम्बू एन्ड कम्युनिटी स्पिरिट। आजको यो श्रृङ्खलामा हामीले कुराकानी गर्नेछौ दिलु बहिनीसँग र उहाँले गर्नुभएको अभ्यास, उहाँले गर्नुभएको उपलब्धि र उहाँको जर्नीको बारेमा बुझ्नेछौ आजको एपिसोडमा। हाम्रा छोरीहरू, एपिसोड निकै नै आज खास हुनेछ, किनभने आजको यस एपिसोडमा हामीले उहाँको जीवनको बारेमा त कुरा बुझ्छौ नै, तर उहाँको खेलकुद प्रतिको रुचि र उहाँले खेलकुदबाट नै समाजमा योगदान दिइरहनु भएको छ त्यो विषयमा पनि कुराकानी गर्नेछौ। आजको पाहुनालाई ढिला नगरिकन स्वागत गरौं र मसँग मेरो को होस्ट बहिनी सत्य पनि आइसक्नु भएको छ। सबैभन्दा पहिले त मेरो को होस्टलाई धेरै धेरै स्वागत छ। सत्य बहिनी कस्तो हुनुहुन्छ?
3: हजुर नमस्ते, म एकदम ठिक छु।
0: अब हामी स्वागत गरौँ है त हाम्रो आजको पाहुनालाई।
3: हजुर नमस्ते दिलुजी।
4: नमस्ते
3: हजुरलाई यो आरटीएसके को सीआईबीएस को प्रोग्राममा धेरै धेरै स्वागत छ।
4: धन्यवाद।
3: यहाँ एकदमै अहिलेको एकदमै इन्ट्रेस्टिङ एकदमै इन्सपायरिङ वुमन हुनुहुन्छ तपाईँलाई यो तपाईँ एकदमै रनिङ गर्ने मान्छे होइन कसरी यो रनिङ प्रति यति धेरै इन्ट्रेस्ट जाग्यो हजुर कसरी तपाईँ इन्सपायर हुनुभयो अलिकति भनिदिन सक्नुहुन्छ
4: हजुर सुरुमा चाहिँ हाइकिङ मात्र गरी हिँड्ने मान्छे कोरोना भयो 2019 त्यहाँदेखि चाहिँ कोरोनाले चाहिँ यो एउटा पार्सिक आयो हामीलाई स्ट्राइक हुने होइन सबै बन्द त्यो टाइममा चाहिँ अनि मैले चाहिँ सोचेँ

0: सो टाइम युज गर्नको लागि चाहिँ हाइकिङ जानु पर्ला भनेर अनि त्यसरी नै मैले हाइकिङ सुरु गरेँ 2019 अनि 2020 चाहिँ 2019 चाहिँ मैले गोर्खा ब्लड भन्ने एउटा ग्रुप छ त्यो ग्रुपसँग चाहिँ जोइन भएर म हाइकिङ गर्थेँ अनि उहाँहरूले चाहिँ म चाहिँ उकालोमा एकदम स्ट्रङ टाइपको हाइक गर्ने भएको कारणले उहाँहरूले चाहिँ भन्नुभयो तिमीले एकपल्ट ट्राई गर न रन पनि गरी हेर न तिमीले अप हिलमा चाहिँ तिम्रो चाहिँ एकदम स्ट्रङ छ त्यो भएर ट्राई गर कोसिस गर्यो भने सक्छौ होला भनेर चाहिँ त्यसरी भन्नुभयो त्यहाँदेखि चाहिँ मैले ओके भनेर अनि स्टार्ट गरेको ट्राई गर्दै हजुर
1: सुरुको जर्नीमा अब जस्तै तपाईँले मैले उहाँहरूले भनेको अनुसारले ट्राई गरे भन्नुभयो होइन अब कसरी चाहिँ आफूलाई हुन्छ नि एक्सर्साइज गर्ने ट्रेनिङ गर्ने कसरी सुरुवात गर्नुभयो अब
0: हजुर यो चाहिँ यस्तो रहेछ जुनै कुरा पनि म गर्छु भनेर आँटिसकेपछि होइन गर्न सकिने रहेछ मलाई पनि यो ट्रायलको बारेमा केही पनि थाहा थिएन होइन मैले चाहिँ मीरा राईको भिडियोहरू हेर्थेँ उहाँलाई त्यस्तो नजिकबाट नचिने पनि जस नेपाल अल्ट्रा ट्रायलको फेमस रनर हो भनेको सुनेको थिएँ अनि उहाँलाई उहाँको भिडियोहरू हेरेर चाहिँ त्यहाँबाट पनि इन्सपायर भएँ थोरै थोरै त्यहाँदेखि आफै कोसिस गर्नु पर्दो रहेछ जे गर्न चाहे पनि भित्रै मनदेखि लिएर आफैले कोसिस गर्यो भने चाहिँ बिस्तारी बिस्तारी आफै इम्प्रुभ हुँदै जान्छ रहेछ
1: हजुर अनि यहाँलाई धेरै धेरै बधाई छ भर्खरै यहाँले चाहिँ अवार्ड पनि पाउनु भएको छ अब तपाईँले भनिहाल्नु भयो तपाईँलाई चाहिँ प्रोत्साहन गर्ने व्यक्तित्वहरू धेरै हुनुहुन्थ्यो र उहाँहरूले चाहिँ गर सक्छु भनेर चाहिँ भनिसकेपछि तपाईँले सुरु गर्नुभयो त्यो अलिकति तपाईँको त्यो सुरुवातको चाहिँ दिनहरूको बारेमा पनि अलिक भनिदिनुहोस् न
0: हजुर मैले स्टार्ट गर्दाखेरि चाहिँ बिहान 1 घन्टा जस्तो दौडिन्थे त्यो चाहिँ रोडै रोडमा मात्र दौडिन्थे मलाई कसरी दौडिने भन्ने कुरा पनि थाहा थिएन त्यो आफैले चाहिँ जोस भन्ने कुरा चाहिँ यस्तो हुँदो रहेछ कि त्यो आफै मनदेखि निस्केपछि आफै ट्राई गरेँ क्या मैले अनि बिहान चाहिँ 1 घन्टा जस्तो दौडिन्थे 1 घन्टामा चाहिँ त्यही 6 किलोमिटर रोडमा दौडिँदाखेरि त कोही चाहिँ अलिकति फ्ल्याट टाइपको होइन कोही चाहिँ अलिकति हिल टाइपको हुन्छ त्यसमा चाहिँ आफै कोसिस गर्दै गए अप हिलमा चाहिँ अलिकति सासलाई कन्ट्रोल गर्दै गर्दै कतिसम्म चाहिँ सकिन्छ भनेर त्यसरी नै अगाडि बढे अनि अब त्यहाँदेखि जब अप हिलमा चाहिँ अलि स्ट्रङली पावर तानेर कोसिस गर्यो भने चाहिँ फ्ल्याटमा चाहिँ मजाले दौडिन सकिन्थ्यो त्यसरी नै बिस्तारी बिस्तारी अब धेरै भनेको त रनिङ गर्दाखेरि धेरै सास बढ्ने होइन त्यस्तो हुन्छ नि त त्यसलाई कन्ट्रोल गर्नुको लागि चाहिँ अलिकति आफूलाई चाहिँ प्रेसर दिनुपर्छ पुस गर्नुपर्छ धेरै अनि त्यो पुस गरेपछि चाहिँ जे कुरा पनि ट्राई गर्दै गएपछि अलिक धेरै गर्दै गइन्छ नि त्यसरी नै आफ्नो धेरै सास बढ्ने पनि कन्ट्रोल हुँदै जान्छ अनि त्यसरी नै हुँदै जान्छ अनि अब मसल्सहरूलाई पनि आफैले ट्राई गर्ने जस्तै अरू अरू एक्सर्साइज गरेर पनि अलिकति स्ट्रङ बनाउने त्यस्तो गर्यो भने चाहिँ अझै राम्रो अब त्यो घुँडाहरू दुख्दैन नत्र अब रनिङ गरेको बेलामा त एकदमै मसल्स दुख्ने होइन यसरी घुँडा मारेर त बस्नै नसक्ने खालको दुख्ने त्यस्तो हुन्छ तर तपाईँले जति कोसिस गर्दै जानुहुन्छ मसल्सहरूको पनि त्यसरी नै एक्सर्साइज गर्दै जानुभयो भने चाहिँ मसल्स स्ट्रङ भएपछि चाहिँ खासै दुख्दैन
1: तपाईँको सुरुवाती दिनहरूमा तपाईँसँग कोही कोचहरू सम्बन्धित भएर चाहिँ तपाईँले रनिङ अगाडि बढाउँदै जानुभयो कि आफै कुनै माध्यमबाट हेरेर सिकेर गर्नुभयो कि अब खानपान पनि त्यसको लागि त छुट्टै नै चाहिन्छ होइन डाइटहरू पनि अब डिफ्रेन्ट तरिकाले नै तपाईँले अरेन्ज गर्नु पर्यो नर्मल खाना खाए जस्तो त हुँदैन होला त्यो सबै चाहिँ तपाईँले कसरी चाहिँ म्यानेज गर्नुभयो होला
0: मेरो सुरुवाती एकदम दुःखदायी छ किन भन्दाखेरि चाहिँ मैले जब सुरु गरेँ अनि म एकदमै त्यो कुद्न रनिङ गर्न रहर गर्ने मैले जानेको चिनेको रनरहरूसँग चाहिँ म तपाईँहरूसँग जान्थे नि जान्छु नि ट्रेनिङ गर्नु भन्दाखेरि चाहिँ मलाई चाहिँ अब यो कुद्नै सक्दैन होइन भनेर चाहिँ लानै नमान्ने के पहिला सुरु सुरुमा अनि दाईहरू पनि हुनुहुन्थ्यो अनि उहाँहरूलाई पनि दाई म तपाईँहरूसँग लङ डिस्टेन्सको हाइकिङहरू जान्छु नि भन्दाखेरि ए सक्दैनौ तिमी हिँड्नु सक्दैन हामी त 1 किलोमिटर हिँड्छौँ भनेर उहाँहरूले भन्नुहुन्थ्यो त्यतिखेर चाहिँ अब अलिकति नराम्रो लाग्थ्यो अनि पछाडि पछाडि चाहिँ मैले एक्लै ट्रेन गरेँ आफ्नै ढिप्पीले विल पावरले अहिले त अब फोनमा सबै थोक देखिन्छ नि त होइन थाहा हुन्छ अनि त्यहाँबाट पनि थोरै थोरै हेर्दै अरू अरू रनरहरूले चाहिँ कसरी फलो गरिरहेछ भनेर मैले त्यसरी नै बिस्तारी फलो गर्दै अनि त्यहाँदेखि चाहिँ आफै ट्रेन गर्नु थालेँ अनि त्यहाँदेखि पछाडि चाहिँ अरू दाईहरूसँग भेट भयो अहिले एसके न्युट्रामा हुनुहुन्छ सबै दाईहरू हामी उहाँ दाईहरूसँग भेटेपछि चाहिँ उहाँहरूले हामी लान्छौँ तपाईँलाई भनेर चाहिँ उहाँहरूले जब उहाँहरूसँग गएँ अनि चाहिँ अझै स्ट्रङ बन्दै गएँ अनि त्यहाँदेखि अझै लङ डिस्टेन्सहरू मैले पार्टिसिपेट गर्दै गएँ र आफूलाई यो ठाउँमा ल्याएँ उहाँहरूको ठुलो हात छ
1: है हजुर भनेपछि हामीले आफ्नो तर्फबाट चाहिँ फिजिकल्ली मेन्टल्ली इमोसनल्ली सबै तपाईँले त आफैले नै आफैलाई नै प्रिपेयर गर्नुभयो होइन त हरेक दुःख कष्टहरूलाई आफै कोप अप गर्दै कसरी चाहिँ समाधान खोज्ने आफैले नै गरेर चाहिँ यहाँसम्म आइपुग्नु भएको छ है यसको लागि यहाँलाई धेरै धेरै बधाई छ र तपाईँले यही मार्च महिनामा नन रेसिडेन्ट नेपाली एसोसिएसन हङकङ वुमन फोरम र नेपाली महिला संघ हङकङको तर्फबाट अवार्ड पाउनु भएको छ होइन अल्ट्रा रनरको विशेष तपाईँले योगदान गरे बापत त्यसमा चाहिँ तपाईँलाई धेरै धेरै बधाई छ अनि तपाईँले यो यति धेरै अवार्डहरू तपाईँले पाइराख्दा चाहिँ तपाईँलाई कस्तो अनुभव भइरहेको छ
0: पहिलो कुरा त मैले रनिङ गर्नुको पहिलो मेरो मैले चाहिँ एकदमै आनन्द रनिङ गर्दाखेरि चाहिँ मलाई जुन चाहिँ आनन्द मिल्छ नि त्यो चाहिँ मैले कुनै एवार्ड पाउनको लागि कुनै पैसा पाउनको लागि कुनै फेम पाउनको लागि गरेको होइन यो चाहिँ मेरो आफ्नो आफ्नो ह्याप्पी अनि आनन्दको लागि हो
2: Dear listeners, you are tuned into our community radio program, Hamra Choriharu, Our Daughters 2.0. This show aims to raise awareness about the individual's contributions of our daughters, honor their place in society, and inspire a brighter future for them.
3: Shrota Mitraharu, tapaiharle sundai hununcha karyakram Hamra Choriharu, Our Daughters 2.0. Choriharuko yogdan, samman, ra ujjalo bhavishya prati samajma chetana failaunu, yas karyakramko uddeshya raheko cha.
2: श्रोता मित्रहरू कार्यक्रम हाम्रा छोरीहरू आवर डटर्स 2.0 को पाँचौं श्रृंखला सुनिराख्नु भएको छ आज हामीसँग अत्यन्तै प्रेरणादायक व्यक्तित्व तथा नेपाली अल्ट्रा ट्रायल धाविका दिलु लिम्बुज्यूको अनुभूतिहरू सुनिराखेका छौं आउनुहोस् बाँकी कुराकानीलाई पनि निरन्तर यहाँको माझमा प्रस्तुत गर्दछौं
4: अब हामीले रनिङ त गरिरहेको छैनौँ तर धेरैजना महिलाहरू जसलाई गर्न मन छ यदि हामीले अनलाइन इन्फर्मेसन हेऱ्यौँ भने थरी थरीका जुत्ताहरू साह्रै महँगो अफोर्डेबलै हुँदैन होइन महँगो महँगो जुत्ता महँगो महँगो लुगाहरू अथवा गियर भनौँ न रनिङ गियर्सहरू अ लट अफ रिक्वायरमेन्ट चाहिँ त्यो चाहिँ कतिको जरुरी छ एउटा एडभाइस जो चाहिँ हामी जस्तो घरेलु महिलाहरूले पनि रनिङ गर्न जो चाहिँ इन्ट्रेस्टेड छ
0: अब त्यो त जस्तै अब हामीलाई पनि त कम्फर्टेबल त चाहिन्छ नि त होइन जति कम्फर्टेबल भयो उति सहज हुने हो होइन तर अब त्यस्तो महँगोकै ट्रेनिङमा लाउनु पर्छ भन्ने छैन सस्तो सस्तोको पनि पाइन्छ त्यो ब्रान्ड अनुसार
4: बेसिक भए पुग्छ
0: पुग्छ त्यो चाहिँ ट्रेनिङ गर्दाखेरि हामीले पनि त्यस्तो ब्रान्डेड कहिले पनि लाएन पहिला पनि अनि अहिले पनि अब जुन चाहिँ पुरानो जुत्ताहरू छ तिनीहरूलाई नै हामी युज गरेर चाहिँ ट्रेनिङ गर्दाखेरि चाहिँ त्यसरी नै तर जस रनिङ गर्दाखेरि इभेन्टतिर पार्टिसिपेट गर्दाखेरि चाहिँ कम्फर्टेबल टाइपको नै हुनु पर्यो
1: अब अर्को कुरामा जाउँ न त जस्तै अब हाम्रो तपाईँ अब यति धेरै रनिङ गर्नु होइन कस्तो डिफिकल्ट ट्रायलहरूमा चाहिँ जानुहुन्छ होइन कस्तो माइन्ड सेट हुनुपर्छ होइन या चाहिँ कन्फिडेन्स कसरी चाहिँ के गरेर चाहिँ कन्फिडेन्स हुनुपर्छ कि अथवा चाहिँ यसले चाहिँ हाम्रो जिन्दगीमा चाहिँ कसरी चाहिँ जिन्दगीसँग जुझ्ने जिन्दगीलाई चाहिँ कसरी चाहिँ लिने भन्ने बारेमा चाहिँ जान्न सकिन्छ कि के कस्तो छ
0: वास्तवमा भन्यो भने चाहिँ यो चाहिँ स्वास्थ्यसँग जोडिएको हुँदाखेरि यसले चाहिँ अब स्वास्थ्यलाई धेरै परिवर्तन गर्छ होइन पहिलाका पुस्ताका बाजे बोजूहरू होइन उनीहरू चाहिँ नेचरसँग कनेक्ट भएर चाहिँ उहाँहरू चाहिँ कति स्वास्थ्य हुनुहुन्थ्यो होइन अब हामीले अहिले यहाँ हङकङमा एउटा पिउने पानीमा चाहिँ एक्सपायरी डेट छ नि त्यो डेट भनेको त केमिकलको हो नि त अब शरीरलाई चाहिँ सबैभन्दा चाहिने चिज चाहिँ पानी अनि त्यो पानी पनि हामी केमिकलसँग खाइरहेको छौँ भनेपछि हामी कति अस्वस्थ चिजहरू पिइरहेको छौँ खाइरहेको छौँ झन् यो हङकङको ठाउँमा होइन यहाँनिर अर्ग्यानिक भनेको त गाह्रै हुन्छ होइन अनि त्यस्तो ठाउँमा बसिरहेको छौँ त्यस्तो चिजहरू सेवन गरिरहेको छौँ भनेपछि हाम्रो शरीरलाई चाहिँ हामीले के गर्दैछौँ त भन्ने कुरा बुझ्नुपर्छ होइन अनि त्यो चाहिँ त्यो बुझेर चाहिँ हामीले चाहिँ ब्याक टु नेचर नेचरसँग कनेक्ट हुनु पर्यो ब्याक टु नेचर भन्नाले चाहिँ अब नेचरसँगै जाऊ नेचरमै जाऊ भन्नु खोजेको होइन तर नेचरसँग कनेक्ट भयो भने त्यो कुरा चाहिँ अलिकति भए पनि सेफ हुन्छ नि त किनभने अब तपाईँ ट्रायलमा जानुभयो हाइकिङ गर्नुभयो तपाईँले पसिना निकाल्नु भयो तपाईँको पसिनाबाट टक्सिनहरू चाहिँ बाहिर जान्छ होइन त्यो चाहिँ शरीरमा रिजर्भ हुन पाएन त्यो भएपछि अलिकति तपाईँ स्वास्थ्य हुनुभयो त्यो सबैभन्दा ठुलो कुरा चाहिँ
1: भनिन्छ अब रनिङ भनेको त यति यहाँदेखि त्यहाँसम्म दकुर्ने कुरा त होइन त्यसको लागि त लामै दकुर्नु पर्छ होइन तपाईँले त 10 किलोमिटर 20 किलोमिटर तपाईँले त अब 100 किलोमिटर 110-80 भर्खरै पनि जितिसक्नु भएको छ होइन अब त्यत्रो अब कुद्ने मान्छेलाई होइन रनिङ भनेको चाहिँ के हो त होइन यसले चाहिँ तपाईँले के कुराले तपाईँलाई यति धेरै मोटिभेट गरिरहेछ त्यो त साधारण कुरा त होइन तपाईँलाई यी सबै हुँदा हुँदै पनि तपाईँ चाहिँ कसरी चाहिँ मोटिभेट भएर चाहिँ यस्तो गाह्रो चाहिँ ट्रायलहरूमा चाहिँ तपाईँ रनिङ गरिरहनु भएको छ र हाम्रो नेपाललाई हाम्रो नेपालीलाई हङकङ समुदायमा होइन अब कति धेरै इन्टरनेसनल्ली रन गर्ने रनरहरू हुनुहुन्छ त्यो मध्येमा पनि तपाईँ चाहिँ अब अगाडि भएर कति अवार्ड्सहरू जितिराख्नु भएको छ मेडल्सहरू जित्नु भएको छ अलिकति प्रश्न पारिदिनुहोस् न तपाईँलाई के कुरालाई चाहिँ यति धेरै मोटिभेट गरेको छ
0: हजुर अब यो मोटिभेट चाहिँ खासमा यो मेरो चाहिँ एकदमै त्यो अघि पनि भने होइन मलाई आनन्द आउँछ मजा आउँछ यो चाहिँ मान्छेलाई आनन्द मजा भन्ने कुरा चाहिँ संसारको कुनै पनि कुनामा गएर खोज्दाखेरि पनि पाइँदैन त्यो कुरा चाहिँ आफैमा खोज्नुपर्छ होइन अनि आफैमा मैले पाएको चाहिँ म जब ट्रायलमा गएपछि मलाई त्यो आनन्द आउँछ मजा त्यही नै हो मोटिभेसनल विशेष गरेर अनि जस्तै मलाई चाहिँ एकदमै सानैदेखि क्यामेरामा कैद हुने हुन मन लाग्ने होइन अनि यो ट्रायल ट्रायलमा रनिङ गर्दाखेरि चाहिँ विदेशीहरूले यति फोटो खिच्छ यति फोटो खिच्छ होइन अब जस्तै 100 किलोमिटरको दूरीमा त 1000 क्यामेराहरू अब त्यो को हो को विदेशीहरू होइन

0: उहाँहर को त्यो ट्रनिङ ट्रनिङमा उहाँहरूको त्यो लाखौँ पर्ने क्यामेराले फोटो खिच्दाखेरि त्यो जुन चाहिँ मजा अनि त्यो पनि एकदमै मलाई मनपर्छ। अनि अर्को कुरा भनेको अब जस्तै रनिङ गर्दै जाँदाखेरि चाहिँ त्यहाँ सिपिसिपीमा चाहिँ भोलिन्टियरहरू बसेको हुन्छ, उहाँहरूले चाहिँ अब रनिङ गर्दै गएर थाकेको बेलामा पनि उहाँहरूले चाहिँ यस्तो भनिदिनुहुन्छ कि उहाँहरूले कुद्नुहोस् रनिङ गर्नुहोस् अझै अब यति छ उति छ भनेर उहाँहरूले भन्नुहुन्छ नि, त्यतिखेर चाहिँ झन् एकदमै मजा आउने। अनि अर्को कुरा भनेको चाहिँ अब जस्तै प्रतियोगी हुन्छ आफूसँगै होइन, अब विदेशीहरू हुन्छ सबै प्राय जस्तो चाइनिज गोराहरू होइन, उहाँहरूसँग चाहिँ दौडिँदाखेरि अब आफूलाई चाहिँ छुट्टै खालको महसुस हुन्छ, एकदम मजा आनन्द होइन, आफू पनि अब यसो विदेशीहरूसँग यसरी भिड्न पाउँदाखेरि मजा आउँछ।
1: अब चाहिँ तपाईँको कसले चाहिँ तपाईँलाई इन्सपायर गर्छ अथवा तपाईँको लाइफमा तपाईँले अहिलेसम्म के गर्नुभयो त्यो बारेमा चाहिँ कुरा गरौँ न है। तपाईँले मलाई भन्न सक्नुहुन्छ होला तपाईँ एज अ वुमन एथलिट होइन, अब अरू चाहिँ वुमनहरूलाई कसरी चाहिँ तपाईँ चाहिँ इन्सपायर गर्नुहुन्छ अथवा चाहिँ कसरी इन्सपायर गर्न सकिन्छ, स्पेसली हाम्रो नेपाली अथवा चाहिँ हाम्रो एथनिक माइनोरिटी कम्युनिटी, नेपाली इन्डियन पाकिस्तानी जति पनि हामी छौँ होइन, यो कम्युनिटीभित्रको चाहिँ वुमनहरूलाई तपाईँले चाहिँ कसरी चाहिँ इन्सपायर गर्न सक्नुहुन्छ?
0: हजुर, म चाहिँ के भन्छु भने अब हाम्रो नेपाली समाजमा होइन धेरै जस्तो चाहिँ बिहा गरिसकेपछि होइन दिदी बहिनीहरू चाहिँ अलिकति ल बिहा गर्यो नानी भयो भनेर आफूले आफूलाई पछाडि सार्ने होइन, अब म के गर्नु सक्छु भन्ने त्यो त्यो भावनालाई नै मारेर हाम्रो दिदी बहिनीहरू चाहिँ पछाडि सर्नुहुन्छ कि अब नानी भयो, नानी भएपछि चाहिँ ए नानी भएपछि म बुढी भएँ, हाम्रो समाजले पनि ए तिमी त नानीको आमा होइन नानीको आमा भइसक्यो अब बुढी भयो भन्ने खालको त्यो खालको एउटा समाजमा हाम्रो अझै पनि छ होइन। म चाहिँ के भन्न चाहन्छु भने चाहिँ मैले पनि त्यो जुन चाहिँ गर्नुपर्ने एजमा मैले यो स्टार्ट गरिनँ, मैले 32-33 वर्षको एजदेखि मैले स्टार्ट गरेको होइन रनिङ चाहिँ, र मान्छेले चाह्यो भने चाहिँ गर्न सकिने रहेछ, एजले चाहिँ त्यति धेरै फरक पार्दैन रहेछ भन्न चाहन्छु म। जोस मैले ढिलै सुरु गरेँ तर मलाई लाग्छ सही समयमै सुरु गरेँ, अब ढिलो भइसके पनि ठिकै छ तर जोस एजले त्यति फरक पार्दैन। म चाहिँ के भन्छु भने जो जोले यो अहिले सुनिराख्नु भएको छ अहिलेदेखि नै सुरु गर्नुहोस् होइन, अहिलेदेखि नै सुरु गर्नुहोस्, तपाईँलाई उमेरले केही छेक्दैन, तपाईँ स्टार्ट गरिहाल्नुहोस् भर्खरैदेखि। तपाईँ एमटिआर हिँड्नुहुन्छ, एमटिआरमा हिँड्दाखेरि एस्कुलेटरमा नचढ्नुहोस् स्टेप चढ्नुहोस्, त्यसले पनि तपाईँलाई हेल्प हुन्छ होइन। अनि बाहिर निस्किँदाखेरि जहाँ जान सकिन्छ भर्सकी हिँडेर जानुहोस्, अनि त्यसरी नै बिस्तारी जस्तै यहाँ हङकङमा त धेरै पार्कहरू छ, पार्कहरूमा बिस्तारै ट्रेन गर्नुहोस्, बिस्तारै कुद्नुहोस् होइन, अनि त्यसरी नै अहिलेदेखि नै स्टार्ट गर्नुहोस्। किनभने हाम्रो अहिलेको नेपाली कम्युनिटीमा म धेरै हेर्छु धेरै रोग बिमार, हामी चाहिँ पैसाको लागि यति धेरै भागिरहेको छौँ होइन, आफूलाई चाहिँ कतिको प्रेम गर्दैछौँ त होइन, त्यो कुरालाई चाहिँ बुझ्नुहोस्।
1: हजुर, एकदमै राम्रो कुरा होइन, अब हाम्रो नेपाली कम्युनिटी मात्रै नभइकन अब हाम्रो जति पनि साउथ एसियन कम्युनिटीहरू छ त्यहाँ चाहिँ हामी धेरै नै अब आफूले आफूलाई बहाना बनाउँछौँ होइन, मेरो बच्चा छ म काममा जान्छु म एकदमै व्यस्त छु मैले यो गर्नुपर्छ त्यो गर्नुपर्छ मसित टाइमै छैन भन्ने, हामी सबैलाई चाहिँ तपाईँले एउटा राम्रो सन्देश दिनुभएको छ, कम्तीमा पनि 15 मिनट समय निकालेर दिनको होइन, जसरी सकिन्छ त्यसरी नै अब आफूले चाहिँ एक्सर्साइज गरियो भने चाहिँ त्यसले चाहिँ फाइदा धेरै नै गर्छ।
2: श्रोता मित्रहरू, तपाईँहरूले सुन्दै हुनुहुन्छ रेडियो कार्यक्रम हाम्रा छोरीहरू आवर डटर्स 2.0। कार्यक्रममा अब भने पालो भएको छ मिठो साङ्गीतिक विश्रामको। डियर लिसनर्स, यु आर लिसनिङ टु द प्रोग्राम हाम्रा छोरीहरू आवर डटर्स 2.0। नाउ इट्स टाइम फर अ शर्ट म्युजिकल ब्रेक।

साइलिन मेरै कुखबाट नजन्मिए नि ईश्वरले मलाई दिनुभएकी छोरी मेरो सुख दुःखको साथी।

0: 手住宅物业销售监管局提醒你，投标购买一手房前，要查看楼盘的成交记录册，先掌握同类单位的成交价、回赠额和优惠才出价。要留意回赠额可能会影响按揭成数和金额，有疑问必须向银行查询。要考虑清楚，中标后放弃购买，定金会被没收。
1: हाम्रो समाजको हर छोरीहरूमा समर्पित हङकङमा रहेका अल्पसंख्यक समुदायका छोरीहरूको अनेकौं आभासहरू समेटिएको एउटा मिठो रेडियो कार्यक्रम हाम्रा

0: Turiharu, Our Daughters 2.0. जहाँ हामी समेट्नेछौ वहाँहरूको फरक फरक पृष्ठभूमिमा बाँच्नुभएका अनुभवहरू जसले शिक्षा स्वास्थ्य पत्रकारिता उद्यम खेलकुददेखि आजको आधुनिक आर्टिफिसियल इन्टेलिजेन्स सम्मको बृहत योगदान दिनुभएका प्रेरणादायी 13 कथाहरू सुन्नेछौ रेडियो कार्यक्रम हाम्रा छोरीहरू आवर डॉटर्स 2.0 यस कार्यक्रमको उद्देश्य विभिन्न क्षेत्रमा योगदान पुर्याइरहेका महिलाहरूको प्रेरणादायी कथा मार्फत समाजमा सकारात्मक सोच र समानताको सन्देश दिनु हो
1: Dedicated to every daughter of our ethnically diverse community, a radio program celebrating the voices and journeys of daughters from Hong Kong's ethnically diverse community. Hamra Choriharu, Our Daughters 2.0. Hamra Choriharu, Our Daughters 2.0 aims to inspire positivity and promote equality in society by sharing the powerful stories of women who are shaping a better future for all.
0: श्रोता मित्रहरू मिठो सांगीतिक विश्रामपछि कार्यक्रम हाम्रा छोरीहरू आवर डॉटर्स 2.0 मा पुनः स्वागत गर्दछु यस कार्यक्रम मार्फत छोरीहरूको विविध योगदान उनीहरूको सम्मान र उज्जवल भविष्यप्रति समाजमा चेतना र बुझाइ विस्तार गर्नु यसको मूल उद्देश्य हो जसले समाजमा समानता र सकारात्मक सोचको विकासमा योगदान पुग्ने कुरामा हामी भने विश्वस्त छौं यस कार्यक्रमलाई कम्युनिटी इन्भल्भमेन्ट ब्रडकास्टिङ सर्भिस CIBS द्वारा उत्पादन गरिएको हो यो रेडियो कार्यक्रम हाम्रा छोरीहरूको अनुभव र कथाहरूलाई अरूको लागि पनि प्रेरणाको उज्यालो बन्न सकोस् भन्ने भावनाको साथ तयार गरिएको हो
1: श्रोता मित्रहरू हाम्रा छोरीहरू आवर डॉटर्स 2.0 को पाँचौं श्रृंखलामा हामीले आज दिलु लिम्बुलाई सुनिरहेका छौं उहाँको उत्साहजनक अनुभूति सँगै उहाँको जीवनको प्रेरणादायी कुराहरू सुन्दै आइरहेका छौं आउनुहोस् अझै पनि बाँकी कुराकानीलाई निरन्तर तपाईँको माझमा प्रस्तुत गर्दछौं श्रोता मित्रहरू यो भागलाई पनि निकै उत्साहका साथ सुनिदिनु होला
2: अब तपाईँ अब हङकङ नेपालीज अल्ट्रा ट्रायल रनिङ एसोसिएसनसँग पनि आबद्ध हुनुहुन्छ होइन यसले चाहिँ हाम्रो समाजमा चाहिँ के चेन्जेसहरू आइरहेको छ त यो रनिङको जुन तपाईँहरूले जुन गर्नुहुन्छ यसले चाहिँ कस्तो चाहिँ खालको पोजिटिभ नेगेटिभ कस्तो खालको चाहिँ चेन्जेस आएको छ अलिकति प्रश्न पारिदिनुहुन्छ
3: हजुर यो चाहिँ एकदमै पोजिटिभै भन्नुपर्छ किनभने अब जस्तै हामीले चाहिँ एचके न्युट्राले चाहिँ खासमा चाहिँ एउटा हाम्रो नेपाली कम्युनिटीलाई नै फोकस गरेर यो एउटा संस्था बनाएको होइन अब जो जति गर्न चाहनुहुन्छ उहाँहरूलाई चाहिँ अब कति कुरा थाहा हुँदैन त्यो कुरा पनि हामीले उहाँहरूलाई भनिदिन्छौँ होइन अर्को कुरा भनेको महिनामा एकपल्ट पहिलो हप्ता चाहिँ महिनाको पहिलो हप्ता सन्डे एभ्री मन्थ चाहिँ हामी हाइकिङ लान्छौँ होइन त्यो चाहिँ अब कतिजना बुवा आमा दिदी बहिनीहरू चाहिँ हाइकिङ जानु चाहनुहुन्छ उहाँहरूलाई चाहिँ ट्रायलको बारेमा केही थाहा पनि हुँदैन बाटोहरू कसरी जाने कहाँबाट स्टार्ट गर्ने अनि लुगाहरू कस्तो खालको लाउने भन्ने कुराहरू केही थाहा हुँदैन त्यो कुराहरूलाई पनि हामी त्यो चाहिँ जानकारी गराउन चाहन्छौँ हामी आफै गएर उहाँहरूलाई डोड्याएर हुन्छ कि होइन कसरी हुन्छ हामी त्यसरी हाइकिङ पनि गरिरहेको छौँ अनि अर्को कुरा भनेको चाहिँ धेरै जस्तो नानीहरू चाहिँ कुलतमा लागेर कति धेरै नानीहरू बिग्रिरहेको छ हामीले चाहिँ महिनाको अन्तिम हप्ता त्यो चाहिँ नानीहरूलाई चाहिँ ट्रेन गराउँदैछौँ
2: हजुर
3: त्यो रनिङको बारेमा अनि उहाँहरू चाहिँ त्यो कुलतबाट अलिकति टाढा भएर यता रनिङतिर लाग्यो भने त्यो बाटो पनि अलिकति टाढा हुन्छ होला भनेर चाहिँ हामीले गरिरहेछौँ अहिलेसम्म अनि हाइकिङ पनि हामीले महिनाको पहिलो हप्ता लगिरहेछौँ अनि त्यसमा चाहिँ हामीले चाहिँ फोहोर मैलाहरू पनि सफा गर्छौँ त्यो चाहिँ अब जस्तै संसारमा अहिले ग्लोबिङ वार्मको कारणले गर्दाखेरि चाहिँ हाम्रो संसारकै अग्लो सगरमाथा होइन त्यहाँको हिउँहरू चाहिँ पग्लिरहेको होइन त्यो कारणले गर्दाखेरि चाहिँ हामी चाहिँ सुरुवात हामी आफैबाट गरौँ न हामी नेपालमा गएर क्लिन गर्न नसकौँला तर यहीँबाट हामीले सुरु गर्यौँ भने चाहिँ हामीलाई देखेर पनि उहाँहरूले सुरु गर्नुहुन्छ नि त र हामीलाई हाम्रो यो देखेर पनि धेरैवटा रनरहरूले नेपालमा पनि त्यो जति पनि ट्रेलहरू छ त्यहाँनिर चाहिँ सफा पनि गर्नु भएको छ क्या त्यो चाहिँ एउटा सन्देश अनि यो चाहिँ एचके न्युट्राले चाहिँ त्यो पनि एउटा महत्त्वपूर्ण चिजलाई चाहिँ उयो गरिरहेछ त्यसले गर्दाखेरि समग्रमा नेपाली समाजमा एकदमै राम्रो काम गरिरहेको छ जस्तो लाग्छ मलाई
2: हजुर किनभने कतिलाई नबुझ्नेलाई त दकुरी मात्रै राखिरहेको छ के चाहिँ गरेको छ भन्ने पनि लाग्न सक्छ नि त मैले त्यो हिसाबले चाहिँ तपाईँलाई नकारात्मक त्यस्तो भन्नु खोजेँ नेगेटिभ होइन तर खासमा भन्यो भने अब यसले चाहिँ धेरै नै पोजिटिभ कामहरू तपाईँले गर्नुभएको छ मैले पनि सोसियल मिडियामा देखिरहेको हुन्छ

0: महिला उठाउने काम भनेको एकदमै अब राम्रो काम हो होइन, भोलिन्टियरली त्यहाँ अब हाम्रो नेपालीज कम्युनिटी मात्रै नभइकन कति धेरै फिलिपिनोजहरू पनि आएर चाहिँ तपाईँहरूसँगै गरिराख्नु भएको हुन्छ होइन, त्यो एकदमै सराहनीय काम छ। त्यो मात्रै नभइकन अब नानीहरूको लागि पनि छुट्टै खालको एउटा एक्टिभिटी पनि तयार गर्नु त्यो पनि राम्रो नै भइहाल्यो। त्यसो हुँदा सकारात्मक चाहिँ बिस्तारै हाम्रो समाजमा चाहिँ सकारात्मक सन्देशहरूको साथ साथमै काम पनि हुँदै गइरहेको छ होइन हजुर। अरू यहाँहरूलाई धेरै धेरै धन्यवाद छ त्यसको लागि पनि, तपाईँहरूले गर्दा अब हाम्रो हङकङको जति पनि कम्युनिटीमा छ हाम्रो नेपालीजले पनि राम्रो काम गरेको छ है, नेपाली समुदायको पनि राम्रो कामहरू हुँदैछ हङकङमा भन्ने त्यसले पनि त देखाउँछ नि त होइन। तपाईँले यहाँ यति धेरै कुराहरू सेयर गरिसक्नु भएको छ, अब म यो पनि सोध्नु मन लाग्यो कि हामीले चाहिँ यसरी रनिङहरू गर्दा एक्सर्साइजहरू गर्दा हाम्रो चाहिँ जुन सेल्फ डेभलपमेन्ट हुन्छ होइन, हाम्रो कन्फिडेन्समा चाहिँ के कस्तो असर गर्छ होला, त्यसले चाहिँ कस्तो किसिमको चाहिँ इफेक्ट गर्छ त्यसको बारेमा अलिकति भनिदिनुहोस् न।
1: विशेष गरेर छोरी मान्छेहरू चाहिँ शारीरिकमा हरेक कुरामा चाहिँ अलिकति जस्तै शारीरिकदेखि लिएर मानसिक हरेक कुरामा चाहिँ कमजोर त्यस्तो भएको कारणले चाहिँ रनिङहरू चाहिँ एकदमै त्यसले चाहिँ प्लस पोइन्ट हो छोरी मान्छेहरूको लागि चाहिँ विशेष गरेर। अब एक्सर्साइजले त अवश्य स्वास्थ्य त भयो भयो, तर हाम्रो शरीरको हरेक अङ्गदेखि लिएर हरेक कुरामा चाहिँ एक्सर्साइजले चाहिँ होइन छोरी मान्छे एकदमै कमजोर हरेक कुरामा मानसिकदेखि लिएर शारीरिक कुरामा कमजोर भएको कारणले गर्दाखेरि चाहिँ प्लस पोइन्ट जस्तो हुन्छ होइन, त्यसले चाहिँ एक्सर्साइज गर्यो भने चाहिँ फाइदा हुन्छ भन्नुपर्छ।
0: हजुर, हाम्रो अब अहिलेको नयाँ जेनेरेसन भाइ बहिनीहरू हुनुहुन्छ होइन, स्पेसली छोरीहरूलाई हाम्रो नेपाली समुदायमा त अब छोरी मान्छे खेलकुद गर्नुहुन्न, उफ्रिनुहुन्न, घरमै बस्नुपर्छ अथवा चाहिँ होइन भाँडाकुटी खेल्ने त्यो दौडधुप गर्ने खालको त्यो हाम्रोमा त्यो हुँदैन नि, त्यो के भन्न चाहनुहुन्छ, त्यो कतिको जरुरी छ छोरीहरूलाई चाहिँ होइन यो खेलकुदको एक्सपोजर मिल्नु, यसले चाहिँ स्पोर्ट्समा इन्भल्भ भएर चाहिँ आफूलाई कन्फिडेन्ट गेन गर्नु अथवा लाइफमा चाहिँ अगाडि बढ्नु किन जरुरी छ होला?
1: हजुर, एकदमै जरुरी छ, किनभने छोरी मान्छे चाहिँ हरेक कुरामा हाम्रो समाजले चाहिँ अलिकति पछाडिरहेको, तर छोरी मान्छेले पनि केही गर्नु सक्छ नि त। अहिले त अब छोरी मान्छे हुन त अहिले त धेरै समय पनि परिवर्तन भयो होइन, समय परिवर्तन भए अनुसार हामीले आफ्नै फ्यामिली ब्याकग्राउन्डबाट पनि अलिकति सपोर्ट हुनुपर्छ छोरीहरूलाई चाहिँ एक्सर्साइजको लागि होइन। अहिले इम्पोसिबल भनेको त केही पनि छैन, जो छोरी मान्छे र छोरा मान्छेमा फरक अहिले अलिकति बल तागत चाहिँ अलिक छोरा मान्छेमै अलिकति स्ट्रङ हुन्छ नि त, तर छोरी मान्छेले पनि एकदमै छोरा मान्छे जतिकै गर्न सकिरहेछ हरेक कुराहरू, त्यसले गर्दाखेरि अलिकति फ्यामिलीबाटै सपोर्ट पनि हुनुपर्छ।
2: Dear listeners, you are tuned into our community radio program Hamra Choriharu, Our Daughters 2.0. This show aims to raise awareness about the individual's contributions of our daughters, honor their place in society and inspire a brighter future for them.
3: Shrota Mitraharu, tapaiharle sundai hununcha karyakram Hamra Choriharu, Our Daughters 2.0. Choriharuko yogdan, samman ra ujjalo bhavishya prati samajma chetana failaunu yas karyakramko uddeshya raheko cha.
2: श्रोता मित्रहरू, हाम्रा छोरीहरू आवर डटर्स 2.0 को पाँचौं श्रृङ्खलाको यो दोस्रो भागमा दिलु लिम्बुको आफ्नो कुराहरू सुनिरहेका छौँ। अझै पनि हामी उहाँको अन्य धारणाहरू सुन्दै जाने नै छौँ, बाँकी कुराकानीलाई सुन्न नभुल्नुहोला।
0: तपाईँले चाहिँ अब अहिलेको प्यारेन्ट्सहरूलाई चाहिँ के सजेसन गर्नुहुन्छ त नि, छोरीहरूलाई चाहिँ कसरी चाहिँ अगाडि स्पोर्ट्समा चाहिँ अगाडि बढाउने होइन, उहाँहरूलाई कसरी अहिलेको सानसानो नानीहरू हाम्रो नेपाली कम्युनिटीमा पनि थुप्रै सानसानो नेपाली छोरीहरू हुनुहुन्छ जो तपाईँहरूको अब प्रोग्राममा पनि आइराख्नुहुन्छ होइन, उहाँहरूलाई चाहिँ के भन्नुहुन्छ त, अब सबै नेपालीको छोरीहरू त्यहाँ त इन्भल्भ हुनुहुन्न भने उहाँहरूलाई कसरी हामीले इन्भल्भ गराउन सकिन्छ त, सबै नानीहरूलाई छोरीहरूलाई चाहिँ सानै बच्चैदेखि त इन्भल्भ गरायो भने त्यसले के फाइदा गर्न सक्छ, र प्यारेन्ट्सलाई चाहिँ के भन्न चाहनुहुन्छ कि कसरी चाहिँ उहाँहरूलाई इन्भल्भ गराउने, र धेरै नानीले तपाईँहरूले जुन सुविधा दिइराख्नु भएको छ होइन त्यस्तै उहाँहरूले पनि लिन सक्ने भयो भने त राम्रो भयो, त्यसलाई चाहिँ कसरी चाहिँ तपाईँले भन्नुहुन्छ होला, के चाहिँ गर्यो भने चाहिँ प्यारेन्ट्सहरूलाई चाहिँ उहाँहरू चाहिँ मोटिभेट भएर चाहिँ आउनुहुन्छ, इन्भल्भ हुनुहुन्छ होइन स्पोर्ट्समा?
1: हजुर, अब विशेष त उहाँहरूले रनिङको बारेमा बुझ्नुपर्छ होइन, अब रनिङ चाहिँ के हो, रनिङले गर्ने फाइदाहरू बुझ्नुभयो भने चाहिँ उहाँहरूले पक्कै पनि पछि हट्नुहुन्न। उहाँहरूले चाहिँ आमाहरू पनि आउँदा हुन्छ, हाम्रो नानीहरूको ट्रेनिङ गराउँछौँ, त्यहाँनिर प्यारेन्ट्सहरू पनि आएर एक्सर्साइज गर्नु सक्नुहुन्छ, अनि एक दुईपल्ट आएपछि आदत बढ्दै जान्छ होइन, उहाँहरूलाई पनि इच्छा शक्ति बढ्दै जान्छ, अनि त्यतिकै उहाँहरूलाई चाहिँ अगाडि लान सकिन्छ।
0: तपाईँ 2019 होइन यो स्टार्ट गर्नुभयो रनिङको जुन जर्नी छ, त्योभन्दा अगाडि तपाईँको लाइफ कस्तो थियो, र त्यो जर्नी स्टार्ट गरिसकेर यहाँसम्म आइपुग्दा तपाईँको जर्नी कस्तो छ, अलिकति भनिदिन सक्नुहुन्छ होला?
1: हजुर, अब त्योभन्दा अगाडि चाहिँ मलाई चाहिँ यस्तो लाग्छ होइन, जुन चाहिँ एउटा जोस जाँगर गर्नु सक्छु भन्ने जुन चाहिँ त्यो अगाडि 18 देखि 30 को जुन चाहिँ हुन्छ ग्याप, त्यो समयमा सायद मैले यो रनिङ चिनेको भए सायद आज म एकदमै अगाडि बढ्थे होला, मलाई त्यो फिल हुन्छ होइन एउटा कुरा. अनि अर्को कुरा चाहिँ अब ठिकै छ अहिले सुरु गरे पनि त्यसले चाहिँ अब ठिकै होला जस्तो लाग्छ, जतिखेर सुरु गर्यो उतिखेरै ठिकै होला. जुन चाहिँ सुरु गर्नुभन्दा अगाडिको मेरो लाइफ चाहिँ बोरिङै भन्नुपर्छ, टाइम पासहरू कसरी गर्ने भन्ने खालको सोच हुन्थ्यो त्यतिखेर होइन. अनि शारीरिक अस्वस्थ पनि थिएँ, मेरो पहिलादेखि घुँडा दुख्ने समस्या पनि थियो धेरै त्यो उभेर काम गरेर. अनि अर्को कुरा भनेको चाहिँ मेरो साइड पेट चाहिँ पेन हुन्थ्यो कि प्राय धेरै जस्तो. तर मैले रनिङ गर्दै गएपछि चाहिँ जब स्टार्ट गरेँ त्यहाँदेखि चाहिँ त्यो सबै बिरामीहरू पनि ठिक हुँदै गयो. अनि अहिले चाहिँ टाइम पास कसरी गर्ने होला भन्ने नै हुँदैन, टाइम युज हुन्छ. पहिला चाहिँ टाइम पास गरिन्थ्यो होइन, अहिले चाहिँ टाइम युज हुन्छ. अब त्यसले चाहिँ पोजिटिभ कुरा नै भइरहेको छ.
0: हजुर हजुर, टाइम युज हुँदा गर्दा पनि तपाईँलाई आफ्नो शारीरिक मानसिक रूपमा पनि तपाईँ स्वस्थ होइन, खुसी पनि हुनुहुन्छ होइन. हजुर, त्यो त एकदमै राम्रो उपलब्धि भयो होइन त.
1: हजुर
0: हजुर हजुर. अब आज चाहिँ म बेलुका नै ल अब म चाहिँ भोलि बिहान उठेर दक्रुछु एक्सर्साइज गर्न जान्छु भनेर हामी भन्छौँ होइन, तर फेरि भोलिपल्ट बिहान को यति बिहान उठेर दक्रुछ भनेर फेरि हामी अलार्म मारेर सुत्छौँ. त्यो चाहिँ जुन बानी छ नि त्यसलाई कसरी हटाउने होला, त्यसलाई चाहिँ के गरेर हटाइयो भने चाहिँ हामी सबै चाहिँ स्वस्थ बन्न सकिन्छ होला, अलिकति भनिदिन सक्नुहुन्छ होला? त्यो मोटिभेसन चाहिँ कहाँबाट ल्याउने, कसरी गर्ने?
1: अब त्यो चाहिँ भित्र मनदेखि नै लिनुपर्छ, त्यो चाहिँ अब दृढ संकल्प भन्छ. एउटा कुरा चाहिँ भोलि बात छोड्नु पर्यो, हामीले चाहिँ एकदमै त्यो माइन्डदेखि नै निकाल्नु पर्यो कि भोलि बाद भन्ने चाहिँ. त्यसलाई निकालेपछि अनि एउटा दृढ संकल्प जुन चाहिँ छ गर्छु भनेपछि गर्छु गर्छु भनेर तपाईँले सोच्नुभयो भने चाहिँ अवश्य पनि तपाईँले चाहिँ कन्टिन्यू दिन सक्नुहुन्छ. नत्र अब तपाईँलाई जब त्यो तपाईँको मनमा लाग्दैन र म गर्छु भन्ने जुन चाहिँ तपाईँ भित्रैबाट आउँदैन तबसम्म केही गरेर पनि हुँदैन त्यो.
0: हजुर, सेल्फ डिसिप्लिन चाहिँ हुन पर्यो, आफूले चाहिँ आफूलाई म गर्छु भन्ने ठान्न सक्नु पर्यो.
1: हजुर,
0: तपाईँ यत्रो जिन्दगीको उतार चढाव भोग्दै यहाँसम्म आइसक्नु भएको छ होइन, अब तपाईँले फर्केर हेर्दा आफ्नो 18 वर्षको उमेर हुँदाको चाहिँ जुन दिलकुमारी लिम्बू हुनुहुन्थ्यो उहाँलाई चाहिँ अहिले आएर हेर्दा चाहिँ के लाग्छ, मैले यसो नगरेको भए हुन्थ्यो अथवा यस्तो गरेको भए हुन्थ्यो भने, त्यस्तो खालको छ तपाईँको मनमा त्यो 18 वर्षको दिलकुमारी लिम्बू र अहिलेको चाहिँ दिलकुमारी लिम्बूमा चाहिँ तपाईँले अहिलेको दिलकुमारी लिम्बूले 18 वर्षको उमेरको दिलकुमारी लिम्बूलाई चाहिँ के सन्देश अथवा सुझाव मैले दिएको भए हुन्थ्यो भन्ने चाहिँ तपाईँलाई लाग्दछ?
1: त्यतिखेरको दिलकुमारीलाई चाहिँ म के भन्न चाहन्थे भने त्यतिखेर रनिङ चाहिँ गर्नुपर्छ भन्ने, जस्तै एउटा कस्तुरीलाई चाहिँ आफ्नो वृन्दको थाहा नभए जस्तै मलाई पनि ममा त्यो क्षमता थिएछ नि त. अहिलेको यो उमेरमा आएर म यतिको दौडिन सक्थेँ भने त्यो समयमा सायद मैले त्यो कस्तुरीको वृन्दलाई चाहिँ थाहा पाउन सकेको भए सायद आज म साँच्ची नै वर्ल्डमा एउटा नेपालको प्रतिनिधित्व गरेर वर्ल्डलाई चिनाउन सक्थे होला. तर पनि अब ढिलै भए पनि सुरु गरेछु, ठिकै छ.
0: हजुर, यसलाई चाहिँ ढिला भयो चाहिँ नभनौँ होइन, जे सुरु गरियो त्यो चाहिँ अब राम्रो भइरहेको छ. तपाईँले चाहिँ जे काम पनि सुरु गर्नु भनेकै राम्रो त हो नि होइन, त्यसलाई चाहिँ ढिलो चाहिँ भनिन्न होला. तपाईँलाई धेरै धेरै शुभकामना छ हाम्रो टिमको तर्फबाट, जुन तपाईँले हाम्रो नेपाली कम्युनिटीलाई चाहिँ हङकङमा मात्रै नभइकन इन्टरनेसनल्ली चाहिँ जुन चिनाइराख्नु भएको छ त्यसले हामीलाई पनि गौरवान्वित फिल गराउँछ होइन. हामी पनि एकदमै खुसी छौँ हाम्रो नेपाली वुमन होइन जुन चाहिँ ट्रेल ब्लेजर हुनुहुन्छ यस्तो भनेर हामीलाई पनि भन्नु पाउँदा हामीलाई पनि गर्वको महसुस हुन्छ होइन. अब अहिलेका चाहिँ जति पनि नानीहरू छन्, किशोरीहरू छन् होइन, 18 वर्ष 19-20 वर्षको किशोरीहरूलाई चाहिँ तपाईँहरूले के गर्नुपर्छ, के गरेमा चाहिँ तपाईँहरू चाहिँ अब कन्फिडेन्स तपाईँहरूको बिल्डअप हुन्छ होइन, तपाईँहरूको सेल्फ डिसिप्लिन बिल्डअप हुन्छ राम्रो हुन्छ, अथवा चाहिँ तपाईँहरू के गर्दा चाहिँ तपाईँहरू अगाडि बढ्न सक्नुहुन्छ भनेर उहाँहरूलाई के सन्देश दिन चाहनुहुन्छ?
1: म के सन्देश दिन चाहन्छु भने अहिलेको न्यू जेनेरेसनहरूको विचारहरू चाहिँ अलिकति छुट्टै खालको हुन्छ. तर पनि जुन चाहिँ तपाईँहरू जे गर्दै हुनुहुन्छ, पढ्दै हुनुहुन्छ, एक्सर्साइज गर्दै हुनुहुन्छ, कुनै खेलप्रति तपाईँहरूको इच्छा छ, ठिकै छ, त्यसलाई कन्टिन्यू दिनुहोस् होइन, र तपाईँको लाइफलाई चाहिँ अगाडि बढाउँदै लानुहोस्. तपाईँले चाहिँ टाइम समयलाई चाहिँ अहिले नै बुझिदिनुहोस्, समय चाहिँ युज गर्नुहोस् होइन, पास नगर्नुहोस्, त्यो भन्न चाहन्छु. र तपाईँहरूसँग केही समय उब्रिन्छ भने, तपाईँहरूसँग केही समय छ भने, हाम्रो एचके न्युट्रा जुन चाहिँ एउटा संस्था छ, त्यो संस्थामा चाहिँ हामीले हाइकिङ लाने गरेको छ महिनाको पहिलो हप्ता. तपाईँहरू आउनु सक्नुहुन्छ, अनि तपाईँहरूको नानीहरू पनि कोही इच्छा गर्नुहुन्छ भने रनिङ प्रति हामी त्यसको लागि सल्लाह सुझाव दिन्छौँ. महिनाको अन्तिम हप्ता नानीहरूलाई ट्रेनिङ पनि दिन्छौँ, त्यहाँ पनि आउनु सक्नुहुन्छ. फेसबुकमा एचके न्युट्रा भनेर सर्च गर्नुभयो भने फेसबुक पेजमा तपाईँले सबै देख्नुहुन्छ हाम्रो क्रियाकलापहरू, र कसरी आउने, के गर्ने त्यहाँनिर मेसेज गर्न सक्नुहुन्छ. सक्नुहुन्छ?
0: हजुर, अलिकति यसको बारेमा चाहिँ एक्सप्लेन गरिदिनुहोस् न. अब मान्छेलाई एचके नुट्रा मात्रै भन्नुभन्दा त अब फेरि कसरी के गर्ने भन्ने हुनसक्छ होइन. अब अलिकति कस्तो छ, अब यसको फेसबुक आइडी के छ, के स्पेलिङ छ, अथवा चाहिँ कसरी उहाँहरूले कनेक्ट हुने, यसमा केही भनिदिनुहुन्छ कि?
1: यो एचके नुट्रामा चाहिँ एकदमै निशुल्क छ, जो कोही पनि आउन सक्नुहुन्छ बिना फी. र यो चाहिँ फेसबुकमा चाहिँ एचके न्युट्रा छ, खासमा चाहिँ हङकङ नेप्लिज अल्ट्रा ट्रेल रनिङ एसोसिएसन हो. त्यसमा चाहिँ क्यापिटल एचके एनयुटीआरए भनेर सर्च गर्नुभयो भने चाहिँ त्यहाँनिर तपाईँहरूले पाउनुहुनेछ. र त्यसमा एसएमएस गर्नुहोस्, जोइन हुनुहोस्, कनेक्ट हुनुहोस्, त्यहाँबाट चाहिँ तपाईँहरू आउन सक्नुहुन्छ र यसमा चाहिँ फिस लाग्दैन.
0: हजुर, मेसेज गरेर होइन तपाईँहरूलाई चाहिँ कन्ट्याक्ट गरेपछि तपाईँहरूले अब हाइकिङ गर्न चाहने, रनिङ स्टार्ट गर्न चाहने, अथवा कोही चाहिँ प्रोफेसनली गर्दै हुनुहुन्छ भने पनि, उहाँले भोलिन्टियरली काम गर्न चाहनुहुन्छ भने पनि उहाँहरूलाई पनि तपाईँहरूले इन्भल्भ गराउने, त्यो सबै गराउनुहुन्छ. अब हामी लगभग अन्तमा आइसकेको छौँ. त्यस्तो मैले केही नसोधेर होइन चाहिँ यस्तो मलाई भन्नु मन लागेको थियो, अब उहाँले चाहिँ यस्तो सोध्नु भएन मलाई भने त्यस्तो केही छ त भने तपाईँले त्यो पनि सेयर गरिदिनुहोस् न प्लिज.
1: तपाईँले समग्रमा सबै मिलाएर सोध्नु भयो, त्यस्तो खासै छ जस्तो लागेन. तपाईँलाई धेरै धेरै धन्यवाद.
0: हजुर, अब अन्तमा चाहिँ लिसनरहरूलाई चाहिँ अब मेसेजको रूपमा चाहिँ के सेयर गर्न चाहनुहुन्छ?
1: तपाईँहरू पनि जोडिनुहोस् हामीसँग, हामी पनि सँगै भएर सबैजना स्वास्थ्य बनाऊ, रनिङ गरौँ. आजसम्म चाहिँ नेपाली कम्युनिटीमा चाहिँ छोरी मान्छे चाहिँ अहिलेसम्म एकजना पनि छैन हङकङमा, म मात्र दौडिरहेछु. त्यसले गर्दाखेरि तपाईँहरू पनि आउनु भएको म एकदमै चाहन्छु. त्यही भएर तपाईँहरूलाई वेलकम छ, आउनुहोस्, दौडौँ, स्वास्थ्य बनाऊ भन्न चाहन्छु.
0: हजुर, एक्सर्साइज भनेको चाहिँ एकदमै इम्पोर्टेन्ट भयो.
1: हजुर हजुर,
0: जस्तै खाना, सुत्नु, पानी पिउनु इम्पोर्टेन्ट भयो जस्तै एक्सर्साइज भनेको पनि हाम्रो जीवनको एकदमै महत्त्वपूर्ण चाहिँ पार्ट हो, जो चाहिँ हामीले गर्नुपर्छ होइन. हजुर, थ्याङ्क यू सो मच. हजुर, आज यसरी आइदिनु भयो, हाम्रो निमन्त्रणा स्वीकार गरेर आफ्नो कुराहरू चाहिँ भनिदिएर हाम्रो जति पनि श्रोताहरू हुनुहुन्छ उहाँहरूलाई चाहिँ इन्सपायरिङ कुराहरू सेयर गरिदिनु भयो. हामीलाई पूर्ण विश्वास छ हाम्रो श्रोताहरू हुनुहुन्छ उहाँहरूले यो सुनेर चाहिँ उहाँहरू पनि एक्सर्साइज भनेको कतिको इम्पोर्टेन्ट रहेछ, हामीले चाह्यो भने चाहिँ कसरी गर्ने, जहिले पनि सुरु गर्दा हुने रहेछ भन्ने चाहिँ तपाईँबाट हामीले सिक्न पायौँ. थ्याङ्क यू सो मच.
1: धन्यवाद.
4: थ्याङ्क यू दिलु, आज आउनुभयो सत्य बहिनीसँग कुराकानी गरिराख्नु भन्दाखेरि चाहिँ अब मैले समग्रमा यो आज एपिसोड चाहिँ एकदमै इन्सपायरिङ गयो. म जस्तो महिलाहरूलाई र हाम्रो छोरी चेलीहरूलाई विशेष गरी एउटा एन्करेजमेन्ट जस्तो भयो र बहिनीले भन्नुभएको कुरा चाहिँ साह्रै मन पर्यो. हामीहरू सबैजना जोड्यौँ, समयलाई युज गरौँ होइन, कसरी के गर्ने भनेर अलमल्ल हुनुभन्दा पनि समयलाई युज गरौँ. कसरी गर्ने भन्दा जुत्ता लाउने, साधारण गियर, एउटा साधारण जुत्ता र होइन कम्फर्टेबल लुगा लगाएर कुद्न थाल्यौँ भने आफै सबै कुराहरू हामीले ओभरकम गर्दै जान्छौँ कालान्तर. र यो कुराले रेजिलियन्स पनि सिकाउँछ, हेल्दी पनि बनाउँछ. र हामीले अब वी नेभर नो है, अब सत्य बहिनी मेबी वान अफ द रनर होइन, फ्युचरमा मेबी म पनि एउटा हुन सक्छु भन्ने आश पनि पो लाग्यो मलाई त होइन. र हातेमालो गरौँ सबैजना. आजको एपिसोड निकै नै इन्सपायरिङ रह्यो. थ्याङ्क यू सो मच दिलु बहिनी हामीसँग जोडिनु भयो, धेरै राम्रो कुराहरू सिकाइदिनु भयो. र आजको एपिसोडबाट सन्देश मलाई के लाग्यो भने एक्लै दौडिँदा हामी छिटो पुग्छौँ, तर सँगै दौड्यौँ भने चाहिँ टाढा जान्छौँ होइन. सो टुगेदर वी राइज. त्यो भन्दै आजको यो श्रृङ्खलालाई अन्त्य गर्न चाहे. थ्याङ्क यू सो मच हामीसँग जोडिनु भएकोमा, धेरै धेरै धन्यवाद. नमस्ते.

0: श्रोता मित्रहरू, हाम्रा छोरीहरू आवर डटर्स 2.0 को पाँचौं श्रृङ्खलामा हामी दिलु लिम्बुको निकै गहन, अर्थपूर्ण र निकै रोचक कुराहरू हामीले सुन्न पायौं। दिलु लिम्बुको जीवन यात्रा र उपलब्धिबाट हामीले धेरै कुराहरू सिक्न सक्छौं। उहाँले 100 किलोमिटर्स भन्दा बढीका कठिन अल्ट्रा ट्रायल दौडहरूमा निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै मेहनत, अनुशासन र धैर्यको महत्व देखाउनु भएको छ। यस्तो चुनौतीपूर्ण खेलमा सहभागी भएर राम्रो स्थान हासिल गर्नुले उहाँको साहस र आत्मविश्वासलाई पनि प्रष्ट रूपमा देखाउँदछ। यसले हामीलाई जीवनमा आउने चुनौतीहरूलाई डरको रूपमा होइन, अवसरको रूपमा लिनुपर्छ भन्ने प्रेरणा दिदछ। त्यसै गरी उहाँ हङकङ नेपाली अल्ट्रा ट्रायल रनिङ एसोसिएसन HKNUTRA की उपाध्यक्षको रूपमा समुदायका धावकहरू बीचमा पनि सहयोग र एकताको भावना बढाउन सक्रिय हुनुहुन्छ। एक सहधावकको प्रेरणाले आफू अझ अगाडि बढ्न सकेको अनुभवबाट उहाँले प्रेरणा लिनु र अरूलाई प्रेरित गर्नु कति महत्वपूर्ण हुन्छ भन्ने सन्देश पनि हामीलाई यो कार्यक्रम मार्फत दिनुभएको छ। 13 दौड सफलतापूर्वक पूरा गर्नु र विभिन्न प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्नुले उहाँको लगनशीलता र सकारात्मक सोचलाई झन उजागर गर्दछ, जसले निरन्तर प्रयासले नै ठूलो सफलता सम्भव हुन्छ भन्ने पाठ हामीलाई आजको कार्यक्रमबाट सिकाउनु भएको छ।
1: श्रोता मित्रहरू, हाम्रा छोरीहरूको आभास र कथाहरू अरूहरूको जीवनमा प्रेरणा र उज्यालोको प्रकाश बन्न सकोस् भन्ने उद्देश्यको साथ तयार गरिएको रेडियो कार्यक्रम हाम्रा छोरीहरू आवर डटर्स 2.0 को आजको श्रृङ्खलाको अन्त्यतिर आइसकेका छौँ। यहाँहरूलाई हाम्रो कार्यक्रम कस्तो लाग्यो? कृपया यहाँहरूले रचनात्मक सल्लाह, सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला। प्रतिक्रियाको लागि CIBS को पेजमा तपाईँहरूले दिन सक्नुहुनेछ।
0: अर्को हप्ता यही समय अर्को प्रेरणादायी छोरीको फरक पृष्ठभूमिमा बाँचेको कथा लिएर फेरि पनि भेट्ने बाचा गर्दछौ। टुगेदर वी राइज, यानि कि हामी सँगै अघि बढ्छौ भन्ने मूल उत्साहजनक सारका साथ आजलाई भने कार्यक्रम उत्पादन समूहबाट बिदा माग्दै बिदा हुन चाहन्छौ। यहाँहरूको हर समय सुखद रहन्। नमस्ते।